0: Everyone belongs. Many voices, one frequency on ACCC radio. What does belonging mean to you?
1: म सबैभन्दा बढी एक्लै हिड्न रुचाउने प्राणी हुँ, अर्थात् स्वयंकै सहयात्रा मन पराउने स्वभाव भएकोले एलिस स्पिममा स्वयंसँग रमाउने मौका पाएँ, भिडबाट टाढा स्वयंलाई भेट्ने मौका पाएँ, अर्थात् एलिस स्प्रिङमा आउनु भनेको स्वयंलाई भेट्न आउनु जस्तै भयो। आई लभ माई ओन कम्पनी। व्हेन आई फर्स्ट अराइभ्ड हियर इन एलिस स्प्रिङ, इट फेल्ट लाइक मिटिङ माई सेल्फ। नो क्राउड, नो नोइज, जस्ट द क्वाइट जोय अफ सोलिट्युड। टु लिभ हेयर इज टु ट्रुली बी योर सेल्फ, अ रेसिडेन्ट अफ योर ओन प्लेस।

0: what do you do to help others feel they belong here?
1: म आफू जस्तै स्वभाव भएका साथीहरूसँग रमाउँछु र सायद जसरी मैले उनीहरूसँग हुँदा आफैसँग भएको अनुभूति गर्छु उनीहरूले पनि सायद त्यही अनुभूति गर्छन् होला सँगैको कम्पनी नै त्यो अनुभूति हो आई लभ स्पेन्डिङ टाइम विथ फ्रेन्ड्स हु थिङ्क लाइक मी व्हेन आई एम विथ देम आई फिल कम्प्लिटली माइसेल्फ एन्ड आई होप दे फिल द सेम वे Just being together makes us feel like we belong.

0: तिम्रो गालाको तिल जहाँ छ मेरो दिल
1: Well, everyone, final rehearsal. 1, 2, 3, start.

0: अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो।
1: Hi there everyone, this is Shane Howard. You're listening to 8CCC Community Radio, Alice Springs in Tennant Creek, 102.1 FM. Stay tuned.
2: Alisa, तिमलाई थाहा छ नि है म तिमलाई कति धेरै माया गर्छु भनेर। यो कुरा चाहिँ गप्पै राख है।

गोप्य कुरा तिम्रो मात्र होइन हाम्रो पनि छ बेबी। म तिमीलाई लिन आएको, जान्छौ नि है।